0: متعلق سنگین واقعہ اور ایک مشتبہ دہشت گردانہ حملہ قرار دیا ہے. اسرائیل کے وزیر اعظم نے کیپٹن اسمتھ مچار جو ایک بھارتی شہری ہیں کو سچا ہیرو قرار دیا جنہوں نے اسرائیل جانے والی پرواز میں سوار 174 لوگوں کی جان بچائی. جناب نتن یاہو نے کہا کہ کیپٹن اسمتھ مچار نے غیر معمولی دلیری کا مظاہرہ کرتے ہوئے ایک بڑے سانحے کو روک دیا. امریکی صدر ڈونلڈ ٹرمپ نے بھی کیپٹن اسمتھ مچار کی ستائش کی اور انہیں ایک بہادر ہیرو قرار دیا. وزیر اعظم نریندر مودی نے کہا ہے کہ انتہائی سنگین خطرے اور شدید طور پر زخمی ہونے کے باوجود کیپٹن اسمتھ مچار نے دوسروں کی جان بچانے کی خاطر دلیری، ہمت اور پختہ عزم کا مظاہرہ کیا. ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے کہا کہ کیپٹن مچار کی بہادری کی بدولت سینکڑوں افراد کی جان بچانے اور ایک بڑا سانحہ ٹالنے میں مدد ملی. وزیر اعظم نے کہا کہ کیپٹن اسمتھ مچار ایک ہیرو ہیں اور بھارت کو ان پر فخر ہے. جناب مودی نے ان کی جلد صحت یابی، نئی قوت اور تندرستی کی دعا کی. وزیر اعظم نریندر مودی عوامی خدمت کے 25 سال مکمل کر رہے ہیں. جن سیوا سے دیش سیوا کے منتر اور پختہ عزم کے ساتھ یہ سفر آگے بڑھا ہے اور یہ سلسلہ آج بھی جاری ہے. سیوا اور سشاسن کے ان کے نظریے سے رہنمائی حاصل کرتے ہوئے سرکار 2047 تک وکست بھارت کے مقصد کو حاصل کرنے کی سمت لگاتار کام کر رہی ہے. جامع ترقی اور سماجی اعتبار سے با اختیار بنائے جانے سے اس پختہ عزم کے ذریعے لوگوں کی زندگی بدل رہی ہے. اپنی خصوصی سیریز کے تحت آج ہم اس بات کا تذکرہ کر رہے ہیں کہ جدید طرز کے بنیادی ڈھانچے اور زیادہ مضبوط کنیکٹیویٹی کے وزیر اعظم نریندر مودی کی زیر قیادت سرکار کے نظریے کو کس طرح جموں کشمیر میں قابل قدر چناب اور انجی کھڈ ریل پلوں کے ذریعے عملی شکل دی جا رہی ہے.
1: ادھم پور، سری نگر، بارہ مولہ، یہ ریل لائن پروجیکٹ یہ صرف نام نہیں ہے، یہ جموں کشمیر کے نئے سامرتھ کی پہچان ہے. چناب بریج دنیا کا سب سے اونچا ریلوے آرچ بریج ہے. انجی بریج بھی انجینئرنگ کا بہترین نمونہ. پروجیکٹ پورا کرنا مشکل تھا، چنوتی پورن تھا، لیکن ہماری سرکار نے چنوتی کو ہی چنوتی دینے کا راستہ چنا ہے.
2: وزیر اعظم نریندر مودی نے پچھلے سال 26 جون کو چناب اور انجی کھڈ پلوں کا افتتاح کرنے کے بعد کہا تھا کہ یہ ریلوے پل بھارت کی انجینئرنگ صلاحیت کی علامت اور جموں اور کشمیر میں رابطے کو مضبوط کرنے میں ایک سنگ میل کی حیثیت رکھتے ہیں. یہ دونوں پل ادھم پور سری نگر بارہمولہ ریل لنک کا اہم حصہ ہے اور دشوار گزار پہاڑی علاقوں میں تعمیر کیے گئے ہیں. چناب ریل بریج دریائے چناب سے 359 میٹر کی بلندی پر واقع ہے اور یہ دنیا کی سب سے بلندی پر واقع ریلوے کا محراب پل ہے. انجی بریج بھارت کا پہلا کیبل ریلوے پل ہے جو کہ 96 کیبلز پر قائم ہے. ان پلوں سے نہ صرف جموں اور کشمیر تک ریل رابطہ مضبوط ہوا ہے بلکہ لوگوں اور اشیاء کی نقل و حمل میں بھی بہتری آئی ہے، نیز سیاح اور اقتصادی سرگرمیوں کو تقویت ملی ہے. ان پلوں سے کشمیر سے زرعی، باغبانی اور دستکاری کی اشیاء کو تیزی سے ملک بھر کی مارکیٹوں تک پہنچانے میں بھی سہولت پیدا ہوئی ہے. کلگام سے تعلق رکھنے والے ایک باغبان تجمل احمد کا کہنا ہے کہ ان پلوں کی تعمیر سے ریل رابطہ ممکن ہوا ہے جس کی وجہ سے سیب پیدا کرنے والے کسانوں کے لیے اپنی پیداوار کو ملک کے دیگر حصوں تک پہنچانا آسان ہو گیا ہے.
3: جب سے ریل کنیکٹ ہو گئی ہے تو تب سے ہماری جو میوہ صنعت ہے اس میں کافی سدھار آیا ہے، کیونکہ ہم ایک تو اپنا میوہ ملک کی مختلف منڈیوں میں لے جانے کے لیے اس ریل سروس کا استعمال کرتے ہیں، دوسرا یہ کہ کرایہ بھی بہت کم دینا پڑتا ہے. میں سمجھتا ہوں کہ ریلوے کنیکٹیوٹی جو ہے یہ ہمارے اس میوہ سیکٹر کے لیے ایک لائف لائن کی حیثیت اختیار کر چکی ہے.
2: سری نگر سے اشفاق شاہ کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں شعیبہ.
0: مردوں کے کرکٹ میں کل رات گوہاٹی کے برسا پالا کرکٹ اسٹیڈیم میں کھیلے گئے دوسرے ایک روزہ میچ میں بھارت نے ویسٹ انڈیز کو 8 وکٹ سے کراری شکست دی. اس طرح بھارت نے 3 میچوں کی سیریز میں 2-0 کی سبقت حاصل کر کے سیریز اپنے نام کر لی ہے. भारत ने टॉस जीतकर वेस्ट इंडीज से बल्लेबाजी करने को कहा और वेस्ट इंडीज ने 7 विकेट पर 405 रन बनाए, जो एक रोजा क्रिकेट मैचों में उसका अब तक का सबसे बड़ा स्कोर है। भारत ने 43 ओवर्स और 3 गेंदों में महज 2 विकेट खोकर जीत का निशाना आसानी से हासिल कर लिया। कप्तान शुभमन गिल ने सिर्फ 133 गेंदों पर धुआंधार 233 रन बनाए और आखिर तक आउट नहीं हुए। रोहित शर्मा ने 75 गेंदों पर 101 रन स्कोर किए, जो एक रोजा मैचों में उनकी 35वीं सेंचुरी है। शुभमन गिल एक रोजा मैचों में सबसे तेज रफ्तार डबल सेंचुरी बनाने वाले खिलाड़ी भी बन गए हैं। उन्होंने महज 117 गेंदों पर यह कारनामा अंजाम दिया। उन्हें अपनी शानदार इनिंग्स के लिए मैच का बेहतरीन खिलाड़ी करार दिया गया। ये थी खबरें और अब अखबारात के आईने के साथ हैं फहीम अहमद।
4: शुक्रिया कौनन। कौमी राजधानी दिल्ली से शाया होने वाले आज के उर्दू अखबारात की शह सुर्खियां एक दूसरे से मुख्तलिफ हैं। अखबार प्रताप ने दुबई से तेल अवीव जाने वाली परवाज की सऊदी अरब में हंगामी लैंडिंग और पायलटों के दरमियान झगड़े की वजह सामने आने से मुतालिक खबर को शह सुर्खी बनाया है। अखबार इंकलाब की सुर्खी है वजीर आजम मोदी और अमरीकी सदर डोनाल्ड ट्रंप के दरमियान बातचीत, तिजारत, दिफा और अहम टेक्नोलॉजी पर तबादला ख्याल। पटाखों के मामले पर सुप्रीम कोर्ट की रूलिंग, मुकम्मल पाबंदी लगाना नामुमकिन, ये खबर भी अखबारात में सफे अव्वल पर है।
0: आखिर में खास खास खबरें एक बार फिर। वज़ीर-ए-आज़म नरेंद्र मोदी आज नई दिल्ली में भारत मंडपम में यूपीएससी की सरसाला तकरीबात में शिरकत करेंगे। मरकजी काबीना ने 2027-28 के मार्केटिंग सीजन के लिए रबी की फसलों के वास्ते कम अज कम इमदादी कीमतों में इजाफा किया है। सरकार साहिली इलाकों में मादनियाती वसाइल को बरुए कार लाने की खातिर आज साहिली इलाकों के मादनियात के ब्लॉकों की नीलामी का अमल शुरू कर रही है। सुप्रीम कोर्ट ने दिवाली से कबल पटाखों पर मुकम्मल पाबंदी आयद करने के इम्कान को रद्द कर दिया है और मुतवाजन रवैये की वकालत की है। सऊदी अरब के हुकाम ने दुबई से तेल अवीव जाने वाली फ्लाई दुबई परवाज के कैप्टन पर चाकू से हमला करने और हवाई जहाज को गिराने की कोशिश करने की बिना पर ओमान के साथी पायलट को गिरफ्तार कर लिया है। वज़ीर आज़म नरेंद्र मोदी ने 174 अफराद की जान बचाने पर भारतीय पायलट स्मिथ मचार को हकीकी हीरो करार दिया है। इसके साथ ही यह खबरनामा खत्म हुआ।
5: ये आकाशवाणी दिल्ली का इंद्रप्रस्थ चैनल है। मीडियम वेव 366.3 मीटर अर्थात 819 किलोहर्ट्ज़, बीआरएम 810 किलोहर्ट्ज़ पर। हिंदुस्तानी शास्त्रीय संगीत के कार्यक्रम स्वर गंगा के अंतर्गत लीजिए सुनते हैं बांसुरी वादन राग नट भैरव में। कलाकार हैं सौरभ बनौधा।

0: عبدالرحیم خان خانہ، جنہیں ہندوستان کا ہر طالب علم رحیم کے نام سے جانتا ہے، ان کے کچھ نہ کچھ دوہے بھی اکثر لوگوں نے ضرور سن رکھے ہیں، لیکن ان کے دوہے گنگناتے ہوئے کم لوگوں کو یہ یاد آتا ہوگا کہ رحیم اکبر کے دربار میں نو رتنوں میں شامل تھے، عربی، فارسی، ترکی اور سنسکرت کے عالم تھے، اور شاعر بھی جنہوں نے ان سب زبانوں میں شاعری کی، ترجمے کی اور کتابیں لکھی۔ یہ بات تھوڑی اٹپٹی لگتی ہے کہ دربار کے تزک و احتشام سے وابستہ شہزادوں کی طرح پرورش پانے والا رحیم آخر عوامی شاعر کیسے بن گیا؟ کون سی تہذیب اور کون سی اقدار تھی جس نے عبدالرحیم خان خانہ کے ذہن کو عیش و آسائش نہیں، اقتدار کے غرور نہیں، بلکہ انسانی اوصاف، صالح معاشرے کی اعلی اقدار اور وسیع المشربی کے تصور پر مرکوز کر دیا؟
1: دراصل رحیم کا عہد ہی ایسا تھا جس میں بھکتی اور تصوف پورے ہندوستان کی فضا میں گھل چکے تھے۔ کیا بادشاہ اور کیا فقیر، ہر ایک کے سامنے انسان اور سماج کی فلاح اور بہبود کا ایک تصور تھا۔ شہنشاہ اکبر نے مذہبوں کے فاصلوں کو کم کرنے کے لیے بہترین اقدار پر مبنی دین الہی شروع کیا۔ دربار میں وسیع المشربی اور رواداری کا دور دورہ تھا۔ مختلف مذاہب کی بہتر تفہیم کے لیے مذہبی صحیفوں کے ترجمے کرائے جا رہے تھے، اور دوسری طرف کبیر کی روایت تھی جو مذہبوں کی ظاہر پرستی، رسم و رواج اور ذات پات کے نظام کے خلاف بہت توانا آواز بن چکی تھی۔ رحیم کی شخصیت تو شاعری دراصل اسی ماحول کی تجسیم کہی جا سکتی ہے۔
0: رحیم اکبر کے اتالیق اور سرپرست بیرم خان کے بیٹے تھے۔ بیرم خان کا تعلق تاتار قبیلے سے تھا اور وہ بدخشاں کا باشندہ تھا۔ بیرم خان نے 16 برس کی عمر میں بابر کے یہاں ملازمت کی، اور وقت گزرنے کے ساتھ وہ ترقی پاتا گیا۔ بابر کے بعد وہ ہمایوں کا وفادار ساتھی رہا، اور ہمایوں کی حادثاتی موت کے بعد اکبر کا سرپرست بنا۔ شیرشاہ اور ہمایوں کی جنگوں میں وہ بڑی بہادری سے لڑا، اور جب ہمایوں کو شکست کھا کر بھاگنا پڑا تو یہ بیرم خان کی دانش مندی اور حکمت عملی ہی تھی کہ فارس کا شاہ ہمایوں کی مدد کو آگے آیا، اور ہندوستان میں مغل حکومت کے دوبارہ قیام میں اس نے فوجی مدد دی۔ معروف مورخ بدایونی نے لکھا ہے کہ بیرم خان کی سوجھ بوجھ سے ہی ہمایوں 1555 میں دوبارہ ہندوستان کا بادشاہ بنا۔ بہترین سالار اور دانشمند وزیر ہونے کے ساتھ ساتھ بیرم خان فنکاروں کا قدردان اور سرپرست بھی تھا۔ اس کے یہ اوصاف اکبر اور رحیم کی تربیت کا اہم جزو بنے۔
1: عبدالرحیم خان خانہ کی ماں میوات کے راجپوت حکمران جمال خان کی دوسری بیٹی تھی، جن سے شادی کے وقت بیرم خان کی عمر 60 برس تھی۔ یہ شادی ہمایوں نے ہندوستان میں اپنی جڑیں مضبوط کرنے کی حکمت عملی کے تحت کرائی تھی، جبکہ جمال خان کی بڑی بیٹی سے خود ہمایوں نے شادی کی تھی۔ شادی کے 1 برس بعد عبدالرحیم خان خانہ پیدا ہوا۔ بیرم خان کو اپنے پہلے اور واحد بیٹے کی پیدائش کی خبر محاذ پر ملی جب وہ 9 عمر اکبر کو ساتھ لے کر لاہور میں سور خاندان کے ساتھ جنگ میں الجھا ہوا تھا۔ ظاہر ہے اس عمر میں اپنے جانشین کی پیدائش کی خبر بیرم خان کے لیے غیر معمولی مسرت کا باعث بنی۔ رحیم کی پرورش بڑے ناز و نام سے ہونے لگی۔ ان کے والد 9 عمر بادشاہ اکبر کے سرپرست اور حکومت کا سب سے طاقتور ستون تھے۔
0: بیرم خان نے بھی اپنی حیثیت سے کچھ حد تک تجاوز کیا، اور اکبر اس سے ناراض ہو گیا۔ ناچاقی اس قدر بڑھی کہ بیرم خان نے بغاوت کر دی، جسے کچل دیا گیا۔ لیکن اکبر ایک نرم دل بادشاہ تھا، بیرم خان کی خدمات اور وابستگی کا لحاظ کرتے ہوئے اس کو معاف کر دیا، اور پھر بیرم خان کی خواہش پر اس کے مکہ کے سفر کا اہتمام کیا۔ لیکن اہل خانہ کے ساتھ سفر کی راہ میں پاٹن کے مقام پر ایک پٹھان مبارک لوہانی نے کسی ذاتی رنجش کے سبب اس کا خاتمہ کر دیا۔ اس وقت رحیم 5 برس کا تھا۔ بیرم خان کے وفادار ساتھی بڑی مشکلات اور خطرات کے سائے میں رحیم اور اس کے بقیہ گھر والوں کو بچا کر گجرات لے آئے۔ 4 مہینے احمد آباد میں گزارنے کے بعد بہت سوچ وچار کے بعد انہوں نے اکبر کے پاس آگرہ لوٹنے کا فیصلہ کیا۔ اس دوران اکبر کو ان پر ٹوٹی مصیبتوں کا علم ہو چکا تھا۔ اس کے حکم سے رحیم کو آگرہ لے آیا گیا۔ بادشاہ نے بہت محبت اور احترام کے ساتھ اس کا استقبال کیا۔ समय में ही उसकी परवरिश होने लगी और उसे मिर्जा यानी शहजादे का खिताब अता किया गया।
1: रहीम बड़ा होनहार बच्चा था। बाप की जानिब से शिया और माँ की जानिब से सुन्नी अकाइद पाने वाला रहीम बड़ा होकर मजहबी रवादारी और वसीउ मशरबी का संगम बन गया। दूरंदेशी, इल्म दोस्ती और ईरानी तहजीब व अकदार उसे बाप की जानिब से विरसे में मिले और माँ की जानिब से राजपूती शुजात और ठेठ हिंदुस्तानी तहजीब, खुद कुशादा दिल और वसीउ मशरब अकबर ने उसकी तालीम और तरबियत का एहतराम किया। रहीम पर अकबर के उसूलों की अनमिट छाप भी पड़ी। इन सब की आमेजिश से रहीम की शख्सियत निखर गई और एक बेनजीर शख्स और शायर तारीख ने हिंदुस्तान की झोली में डाल दिया।
0: डॉक्टर अर्जुमंद आरा के मुताबिक रहीम ने न सिर्फ लोगों को अच्छा इंसान बनने की जानिब रागिब किया बल्कि तख्लीकात की रोशनी में वो सही मानों में गंगा जमनी तहजीब के अलमबरदार थे।
2: रहीम जैसे शायरों को रहीम हो, कबीर हो, खासतौर से आज के दौर में फिर बार बार पढ़ने और याद करने की जरूरत है, क्योंकि ये बुनियादी तौर पर ऐसे शायर हैं जो जिन्होंने इंसानियत का जश्न मनाया है, लोगों को बेहतर इंसान बनने की तरफ रागिब किया है, उन खूबियों को उजागर किया है, लोगों को याद दिलाया है जिनसे एक बेहतर माशरे की तश्कील हो सकती है। अगर आप याद करें तो 16वीं सदी का जमाना जो तुलसीदास का भी है, कबीर का भी है, वो जमाना ही अपने आप में भक्ति आंदोलन का और तसव्वुफ का जमाना था। इसी में अगर गौर करें तो ये अकबर ने भी जो दीने इलाही चलाया था एक तरह से उसमें बहुत से मजाहिब के बेहतरीन उसूलों को शामिल किया था। तो सारा जोर चाहे वो मुक्तदर तबके का हो चाहे वो अवाम का हो, सारा जोर बेहतर इंसान बनने पर था। तो उसी दौर की पैदावार हैं रहीम और उनकी शायरी में भी, हालांकि वो अकबर के नवरत्नों में शामिल थे, इसके बावजूद उनकी शायरी से कहीं नहीं लगता कि वो किसी बहुत आला तबके से हैं। यही लगता है कि वो अवाम के बीच में रहते हैं, अवाम के शायर हैं।
1: तारीखदानों ने रहीम की इब्तदाई तालीम पर रोशनी नहीं डाली। मासिरे रहीमी में ये जिक्र मिलता है कि मिर्जा खान की तालीम के लिए अंडिजान से एक मारूफ मौलवी मुल्ला मोहम्मद अमीन को बुलाया गया। तालिबन फारसी, अरबी और तुर्की की तालीम रहीम को उन्हीं से मिली होगी। अलबत्त रहीम ने संस्कृत, हिंदी और हिंदू मत और तहजीब का गहरा इल्म कहाँ से हासिल किया इसका कोई सुराग नहीं मिलता। अकबर के दरबार में संस्कृत के आलिमों और पंडितों को जो तौकीर हासिल थी, अरबी फारसी के आलिम और संस्कृत के विद्वान जिस तरह साथ बैठकर वेदों के तर्जुमे करते थे, इस माहौल में हिंदू तहजीब और संस्कृत जबान के लिए रहीम के दिल में मोहब्बत का पैदा हो जाना एक फिक्री बात थी। रहीम के एक मौकिल डॉक्टर समर बहादुर सिंह का कहना है कि दरबार में गंग कवि से रहीम को खास लगाव था। वो संस्कृत के बड़े विद्वान थे, उनके यहाँ रहीम ने उन्हीं से संस्कृत की तालीम पाई हो और गंग कवि ने उनके दिल में हिंदी शायरी की मोहब्बत का बीज बोया हो।
0: अकबर के नवरत्नों में शामिल होने के बावजूद भी रहीम की शायरी आम लोगों की तर्जुमान रही और यही वजह है रहीम की मकबूलियत की भी। ये कहना है प्रोफेसर अली जावेद का।
3: अब्दुल रहीम खान खाना का कि इनका जमाना जाहिर है ये अकबर के नवरत्नों में थे, लेकिन उसके साथ साथ खान खाना का ताल्लुक जो है वो एक अवाम और दरबार के बीच की कड़ी के तौर पे भी हम खान खाना को देख सकते हैं, इसलिए कि ये वो जमाना है जो उसी जमाने में तुलसीदास भी शायरी कर रहे हैं। हम ये देखते हैं कि उस जमाने में भी दरबार में रत्नों में नवरत्नों में से एक होने के बावजूद वो उसी तरह से अवाम से अपना रिश्ता कायम रखते हैं। दूसरे ये कि इनके दोहे आप अगर पढ़ें तो इनके दोहे न सिर्फ ये कि सबक आमोज हैं बल्कि समाजी अकदार की बेहतरीन मिसाल जो है वो भी पेश करते हैं। कह रहीम कैसे निभे केर बेर को संग, वो डोलत रस आपनो उनके फाटत आनो। बुनियादी तौर पे जो है हम ये देखते हैं कि इनकी शायरी को पढ़ने के बाद उर्दू या हिंदुस्तानी जबान के इब्तदाई दौर की जो एक जबान नशोनुमा पा रही थी वो जबान उसकी एक झलक जो है रहीम के दोहों में देखने के लिए हमें मिलती है। चूंकि इनके

0: ने जो भी शायरी है वो उर्दू रस्म अल-ख़त में है, उसको हम उर्दू का इब्तदाई जमाना भी कह सकते हैं। और ये उर्दू वालों की बदकिस्मती है कि उन्होंने रहीम को उर्दू के शायर के तौर पे तस्लीम नहीं किया। अगर उर्दू के शायर के तौर पे रहीम हैं, कबीर हैं, ये सारे लोग जो हैं ये उर्दू की रवायत को आगे बढ़ा रहे हैं। इस पस मंजर में अब्दुल रहीम खान खाना की शायरी को देखना चाहिए, और अभी वक्त है कि हम उर्दू वालों को अब्दुल रहीम खान खाना की शायरी पर नजर सानी करनी चाहिए और उनकी मानवीयत को फिर से समझने की कोशिश करनी चाहिए। अगर हम इन तमाम चीजों पे ध्यान देते हैं तो हमारा उर्दू का जखीरा जो है वो और भी मालामाल होगा।
1: बहरहाल इसमें कोई शक नहीं कि रहीम को संस्कृत जबान और हिंदू तहजीब का इतना गहरा एक था कि उसकी तारीफ और तौसीफ बहुत से लोगों ने दर्ज की। राजस्थानी ग्रंथ वंश भास्कर के खालिक सूरजमल ने खानखाना के शास्त्रों के इल्म को राजा भोज के मुकाबिल बताया और उन्हें अरबी और फारसी का अथाह सागर लिखा। वो एक बड़े आलिम, सच्चे शायर और बहादुर सिपाही थे। महज 19 बरस की उम्र में खानखाना ने गुजरात पर फतेह पाई और वहाँ के सूबेदार मुकर्रर हुए। उन्होंने कई बगावतों की सरकोबी की, सिंध, अहमदनगर और दक्कन के कई सूबों को फतह किया। उन्हें रणथंभौर, जौनपुर और कालपी में जागीरें अता की गयी।
2: अकबर के बाद जहांगीर के दरबार में भी रहीम को इज्जत और रसूख हासिल रहा, लेकिन जहांगीर के बेटे परवेज और मुराद उनसे हसद करने लगे और उन्हें सताया जाने लगा। जब रहीम शाहजहां के हमनवा हो गए तो नूरजहां उनसे नाराज हो गईं, क्योंकि वो अपने दामाद शहरयार को वली अहद बनवाना चाहती थी। यहीं से रहीम के बुरे दिन शुरू हुए। उनके बेटे और दामाद को कत्ल करा दिया गया और वो खुद जेल में डाल दिए गए। इंतकाल से एक बरस पहले उन्हें कैद से निजात मिली और जहांगीर ने रहीम को उसी महाबत खान की सरकोबी के लिए भेजा जिसने जहांगीर के हुक्म से उन्हें कैद किया था। महाबत खान को शिकस्त देकर जब वो दारुल सल्तनत को लौटे तो थक चुके थे और 72 बरस की उम्र में वो इस दारे फानी से कूच कर गए। एक संस्कृत श्लोक में अपनी तकलीफों और मसाइल की शिकायत करते हुए वो कहते हैं,
1: मैंने क्या क्या किरदार नहीं निभाए, कौन कौन से सवांग नहीं भरे। ऐ श्री कृष्ण, मेरे स्वांग और अदाकारी से अगर आपका दिल खुश हुआ हो तो अब मुझे निजात दो, और अगर मेरा कोई स्वांग आपको अच्छा नहीं लगता तो मुझे हुक्म दो कि अब और स्वांग ना भरूं। इस पर पाबंदी लगा दो ताकि मैं सहज हो जाऊं।
2: रहीम के अहद का तजिया करते हुए हिंदी नकाद विद्या निवास मिश्र ने रहीम ग्रंथावली में लिखा है कि भक्ति का दौर दरअसल हिंदू नव जागरण का नहीं बल्कि आदमियत की बेदारी का दौर था। मुख्तलिफ तबके में पैदा होने वाले रहीम और रस खान जैसे आला पाए के शायरों में आला जज्बों ने जन्म लिया। मुसलमान रहते हुए भी इनमें भक्ति और तसव्वुफ की ऐसी आमेजिश थी जिसमें कट्टर मजहब परस्ती के लिए कोई गुंजाइश पनप ही नहीं सकती थी।
1: रहीम कदीम रवायतों के पासदार हैं और उनकी शायरी समाजी ताने बाने की बेहद नाजुक शायरी है, ऐसा मानना है प्रोफेसर अपूर्वानंद का।
3: रहीम खान खाना इस बात का सबूत है कि जिस वक्त को हम आमतौर पर मानते हैं कि वो हिंदुस्तान का अंधियारा वक्त था, कई लोग उसे डार्क पीरियड कहते हैं, उस समय देखेंगे हिंदुस्तान में शायरी फलफूल रही है और शायरी हर किस्म की फलफूल रही है, जिसको आप हिंदुस्तान की जुबानें कहते हैं, अवधी और ब्रज और राजस्थानी, उनमें और खड़ी बोली अपने ढंग से उभर रही है। और जितने शायर हैं जिनमें रहीम बहुत ही अहम नाम है, ये सारे शायर हिंदुस्तान को जुबान दे रहे हैं अपने अपने ढंग से। और अमर किसान इसीलिए कहते हैं कि दरअसल हिंदुस्तान में विभाजन था नहीं बल्कि समझने की एक इच्छा थी, एक तड़प थी, और उनका मुसलमान होना एक तथ्य है, लेकिन मुसलमान होने के साथ जो हिंदुस्तानियत वो पैदा कर रहे हैं उसको दूसरे लोग भी कबूल करते हैं। उनको जो समकालीन कवि हैं वो चाहे तुलसी हों या कोई और हों, जो विभाजन हमने बाद में पैदा कर दिया है मध्यकाल में वो नहीं है। इसलिए मैं ये कहता हूं कि हम अगर किसी की आलोचना कहते हैं कि ये मिडीवल माइंडसेट है کہنا مدھیکالین دماغ ہے تو یہ غلط آروپ ہے، کیونکہ مدھیکالین دماغ آپ کو رحیم میں ملے گا، مدھیکالین دماغ آپ کو تلسی میں ملے گا، مدھیکالین دماغ کبیر میں ملے گا، اور یہ سب بہت ہی آزاد خیال لوگ ہیں، اور یہ ایسے لوگ ہیں جو ایک دوسرے کو سمجھنے کی کوشش کر رہے ہیں، ایک دوسرے کے ساتھ رشتہ بنانے کی کوشش کر رہے ہیں، جن کو جو دھارمک ہیں، لیکن دھرم اور سنسکرتی کے بیچ جو ایک نازک رشتہ ہے اس کو بھی بہت اچھی طرح سمجھتے ہیں. یعنی ہولی کھیلنے سے کوئی پرہیز نہیں ہے، ابھی اس بات پر ہنگامہ کئی لوگ کر سکتے ہیں کہ آپ ہولی کھیلوں گے کہ بسم اللہ میں ہولی اور بسم اللہ یہ دونوں شبد ایک انگلش آئے کہہ سکتے تھے. اس لیے یہ سارے لوگ ایک روایت کے لوگ ہیں، اور اس روایت کو ہمیں سمجھنے کی ضرورت ہے. اور اس لیے میں کہتا ہوں کہ اگر رحیم کی طرح مدھیکالین ہونا ہو تو میں مدھیکالین ہونا پسند کروں گا آدھونک ہونے کی جگہ. دیکھیں رحیم کا جو ایک دوہا سب سے زیادہ یاد آتا ہے وہ ہے رحیمن دھاگا پریم کا مت توڑو چٹکائے. اور یہ بہت گہری بات ہے، یہ دھاگا بہت نازک ہوتا ہے دو سمودایوں کے بیچ، دو لوگوں کے بیچ. ہمیں ایسا لگتا ہے کہ کوئی بات نہیں، تشدد ہو ہے، ہنسا ہو گئی، رشتے بحال ہو جائیں گے. نہیں، رحیم اس میں کہتے ہیں گانٹھ رہ جاتی ہے، اور یہ جو دھاگا ہے اس کی نزاکت کو سمجھنا بہت ضروری ہے. اتنی گہری کاویاتمکتا مجھے بہت کم لوگوں میں دکھائی پڑتی ہے، کیونکہ عام طور پر ہمیں لگتا ہے کہ سمجھوتا ہو جائے گا، ہم سارے لوگ پھر سے ایک دوسرے کے ساتھ رہنے لگیں گے، لیکن یہ جو گرہ رہ جائے گی اس کی طرف ایک شاعر ہی اشارہ کر سکتا ہے.
2: رحیم کے مختلف اوصاف بیان کرتے ہوئے ودیا نواس مشر کہتی ہیں کہ ان کی شخصیت غیر معمولی تھی. بہادر اتنے کہ 16 سے 72 برس کی عمر تک انہوں نے بہت سی مشکل لڑائیاں جیتی. فیاض اتنے کہ اگر کسی نے کہہ دیا کہ اس نے 1,00,000 اشرفیاں آنکھ سے نہیں دیکھی تو اسے 1,00,000 اشرفیاں عطا کر دی. ان کے ساتھ یہ عالم کہ جب دینے کے لیے ہاتھ بلند کرتے تو نظریں نیچے کر لیتے، لوگ اس کی وجہ پوچھتے تو جواب دیتے،
1: دین ہار کوئی اور ہے، بھیجت ہے دن رین، لوگ بھرم ہم پر دھریں، یاتی نیچے نین.
2: یعنی لوگوں کو وہم ہے کہ میں دیتا ہوں جبکہ دینے والا کوئی اور ہے، اسی باعث شرمندگی سے نگاہیں نیچی کر لیتا ہوں.
1: کئی زبانوں پر اتنی مہارت کہ عربی، فارسی، ترکی، ہندی، اردو اور سنسکرت میں شاعری کرتے تھے. ان سب زبانوں میں وہ بیک وقت ترجمے کرتے تھے. 16 برس کی عمر میں ترکی کے بابر نامہ کا فارسی میں ترجمہ مکمل کر دیا تھا. لیکن ساتھ ہی تقدیر کے اتار چڑھاؤ کا یہ حال کہ بچپن میں ہی باپ کے سائے سے محروم ہو گئے، لیکن شہزادوں کی طرح پرورش پائی. زندگی میں بہت اقتدار دیکھا، لیکن آخری عمر میں جہانگیر اور شاہجہاں کے آپسی تنازع میں اس طرح پسے کہ زندہ میں ڈال دیے گئے. ان کے عزیز بیٹے داراب کا سر کاٹ کر تھال میں سجا کر جیل میں انہیں پیش کیا گیا. ان کے دو بیٹے، دو داماد اور پوتے ان کی آنکھوں کے سامنے قتل کر دیے گئے.
2: بھکتی کی ایسی لگن کہ اپنا ایک مجموعہ ہی شری کرشن کی محبت میں تخلیق کیا، اور دوسرے شاعروں کو یہ اعتراف کرنے پر مجبور کر دیا کہ رحیم جیسے مسلمان کرشن بھکت پر ہزاروں ہندو قربان جائیں. ان کے اجداد ایران سے آئے تھے، انہیں ہندوستانیت کا رنگ اتنا گہرا چڑھا تھا کہ اپنا دل انہوں نے مقتدر زبانوں کی شاعری کو نہیں بلکہ برج، اودھی اور کھڑی بولی کی شاعری میں رمایا. خود ساری زندگی دربار میں اور جنگوں میں گزاری، لیکن گفتگو عوام سے کی.
1: رحیم نے اپنی عمر کا ایک حصہ برج کے علاقے میں گزارا، لیکن ان کی بھاشا پر برج سے زیادہ اودھی کا رنگ چڑھا تھا. ہندی شعری اصناف کی روایت کے مطابق انہوں نے دوہے، کبت، بروے، سوٹھے اور سویے کہے. سنسکرت میں بھی ان کی شعری تخلیقات ملتی ہیں اور فارسی میں بھی ایک دیوان ہے. علم نجوم پر ان کی ایک مستقل تصنیف کھیوٹ گوٹکم ہے، جس میں سنسکرت، فارسی اور ہندی تینوں زبانوں کی آمیزش ہے. ہندوستان کی ادبی تاریخ میں رحیم کی شہرت اپنی سہج کویتا یعنی سادہ فطری شاعری کے سبب ہی ہے. ہندی کے نقاد یہ مانتے ہیں کہ تلسی کے بعد اگر کسی نے سہج کویتا لکھی ہے تو وہ رحیم ہی ہے.
2: تلسی داس جی سے رحیم کے نزدیکی رشتوں کا ذکر کرتے ہوئے پروفیسر مینیجر پانڈے کہتی ہیں کہ رحیم کا اثر نہ صرف ادب پر بلکہ اس وقت کی عظیم شخصیت تلسی داس جی پر بھی بہت گہرا پڑا.
4: हिंदी के महाकवि तुलसीदास से रहीम का बहुत गहरा संबंध था, आत्मीयता थी, दोस्त

0: اہمیت بڑھتی جا رہی ہے. انہوں نے مزید کہا کہ بھارت اور پولینڈ کے درمیان تجارتی تعلقات کو مزید وسعت دینے کے لیے کافی مواقع ہیں. صدر جمہوریہ دروپدی مرمو, نائب صدر سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے بڑے حادثے کو ٹالنے اور بیش قیمتی زندگیوں کو بچانے میں غیر معمولی بہادری کا مظاہرہ کرنے پر کپتان اسمت مچھار کی تعریف کی ہے. اسرائیلی وزیر اعظم بنیامین نتنیاہو اور امریکی صدر ڈونالڈ ٹرمپ نے بھی بڑے حادثے کو ٹالنے پر کپتان اسمت مچھار کو ہیرو قرار دیا. جناب نتنیاہو نے تل ابیب جانے والی فلائی دبئی پرواز پر سوار 174 لوگوں کی زندگیاں بچانے پر کپتان اسمت مچھار کا شکریہ ادا کیا ہے. اسرائیلی وزیر اعظم کے ترجمان ڈیوڈ مینسر نے کہا ہے کہ فلائی دبئی طیارہ اغوا کی کوشش امریکہ میں ہوئے 9/11 حملوں سے مماثل دکھائی دیتی ہے. نیوز ایجنسی سے بات کرتے ہوئے انہوں نے کہا کہ بہادر بھارتی پائلٹ اسمت مچھار کل عمانی پائلٹ کے حملے اور طیارے کے نظام کو تباہ کرنے کی کوشش کے باوجود کاکپٹ کنٹرول سنبھالے رہے. جناب مانسر نے کہا کہ سعودی حکام عمانی پائلٹ سے پوچھ تاچھ کر رہے ہیں. جاپان میں جاری ایشین گیم 2026 میں کل بھارت نے 2 چاندی اور 3 کانسے کے تمغے سمیت 5 تمغے حاصل کیے. گریکو رومن پہلوان نتیش سیواش نے مردوں کے 97 کلو گرام کے زمرے کے فائنل میں جاپان کے پہلوان یوری ناکازیٹو سے 0-4 سے ہارنے کے بعد چاندی کا تمغہ جیتا. مردوں کی ہاکی میں بھارت اپنے روایتی ہری پاکستان کو 4-3 سے ہرا کر فائنل میں پہنچ گیا ہے. آخر میں خاص خبریں ایک بار اور. وزیر اعظم نریندر مودی نے کہا ہے کہ 21ویں صدی کا بھارت عوام نواز اور حکمرانی کے نظریوں کے ساتھ سرگرمی سے پیش قدمی کر رہا ہے. وزیر اعظم نے عوام کی خدمت کا جذبہ رکھنے والے نوجوانوں کو سرکاری ملازمتوں میں لانے پر زور دیا. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: یہ آکاشوانی ہے. شب کا ایک بجا چاہتا ہے اردو سروس کی. آج کی تیسری مجلس کی نشریات اختتام پذیر ہوتی ہیں. صبح 9:30 پر ہم اپنی پہلی مجلس کی نشریات کے ساتھ ایک بار پھر حاضر خدمت ہوں گے. تب تک کے لیے دیجیے ہمیں اجازت. خدا حافظ. شب بخیر. جے ہند.
2: نمسکار. آکاشوانی سماچار کے ساتھ میں ونے سکسینا. प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि देश रिफॉर्म एक्सप्रेस पर तेजी से आगे बढ़ रहा है और परीक्षा आयोजित करने वाली संस्थाओं को भी ऐसे सुधारों पर काम करना चाहिए जिनकी देश को जरूरत है. नई दिल्ली में संघ लोक सेवा आयोग यूपीएससी के शताब्दी समारोह में श्री मोदी ने कहा कि परीक्षा को सिर्फ एक आयोजन नहीं माना जाना चाहिए क्योंकि यह युवाओं के भविष्य से जुड़ी है.
3: हमें प्रो पीपल प्रोएक्टिव गुड गवर्नेंस के पैरामीटर्स के आधार पर देश को वो प्रोफेशनल्स देने हैं जिनमें गरीब की तकलीफ समझने की संवेदना हो, जो युवा जोश के साथ खुद आगे बढ़कर काम करे, जो इनोवेटिव तरीके से कठिन समस्याओं का रास्ता निकाले, जो कानून का पालन कराएं लेकिन ये भी परख सके कि उस कानून से लोगों का जीवन आसान हो रहा है या फिर वो रुकावट बन रहा है.
2: राष्ट्रपति द्रौपदी मुर्मू ने कहा है कि महात्मा गांधी का शांति और अहिंसा का संदेश विश्व के कई हिस्सों में व्याप्त युद्ध और संघर्ष के माहौल में और अधिक प्रासंगिक हो गया है. गांधी जयंती की पूर्व संध्या पर अपने संदेश में राष्ट्रपति मुर्मू ने राष्ट्रपिता महात्मा गांधी की 157वीं जयंती पर श्रद्धांजलि अर्पित की. उन्होंने कहा कि महात्मा गांधी के जीवन और आदर्शों का वैश्विक समुदाय व्यापक रूप से सम्मान करता है. गांधी जयंती के अवसर पर आज देशभर में विशेष ग्राम सभाओं का आयोजन किया जाएगा. इन सभाओं में ग्रामीण भारत में पंचायती राज को मजबूत करने, सार्वजनिक सेवाओं में सुधार लाने और ग्रामीणों के जीवन स्तर को बेहतर बनाने के लिए किए जा रहे प्रशासनिक सुधारों पर चर्चा होगी. दिल्ली यातायात पुलिस ने बताया है कि गांधी जयंती और पूर्व प्रधानमंत्री लाल बहादुर शास्त्री की 122वीं जयंती के अवसर पर आज राजघाट और विजय घाट पर आयोजित कार्यक्रमों के मद्देनजर विशेष यातायात व्यवस्था लागू रहेगी. यह व्यवस्था सुबह 5 बजे से 11 बजे तक प्रभावी रहेगी. यातायात पुलिस ने वाहन चालकों से धैर्य बनाए रखने, यातायात नियमों का पालन करने और मौके पर तैनात यातायात कर्मी